संसारमा भएको सबै विघटनहरूलाई तपाईँलाई अर्पण गर्दैछु। तपाईँको प्रेम मात्र हो जसले संसार र मानव हृदयको टुटेको र चकनाचुर टुक्राहरूलाई निको पार्न सक्छ। हाम्रो जीवनमा परेस हामीले भोगिरहेको खालीपन र शून्यता तपाईँको उपस्थितिले भरिदिनुहोस्। आजको युवाहरूलाई हामी तपाईँलाई अर्पण गर्दैछु, जो नशा र शैतानको खाली झुटहरूको शिकार भएको छ, किनभने यशुले भन्नुभएको छ, म त्यो रोटी हुँ जसले जीवन दिँदैछ, जुन मानिस मेरोमा आउँदैछ